0: کے ڈی ایل سی مہم 5 کے لیے رہنما خطوط بھی جاری کیے جائیں گے۔ یہ تھی خبریں اور اب اخبارات کے آئینے کے ساتھ ہیں اسد اللہ۔
1: شکریہ کونین۔ قومی راجدھانی دلی سے شائع ہونے والے آج کے بیشتر اردو اخباروں نے الگ الگ خبروں کو اپنی شہ سرخی بنایا ہے۔ روزنامہ انقلاب اور پرتاب سمیت آج کے سبھی اخبارات نے لال قلعے کی فصیل سے وزیر اعظم نریندر مودی کے خطاب کو صفحہ اول پر شائع کرتے ہوئے وزیر اعظم کے اس بیان کو خصوصیت کے ساتھ نمایاں کیا ہے کہ نوجوانوں کو مفت کوچنگ اور مصنوعی ذہانت اے آئی کی ٹریننگ دی جائے گی۔ وزیر داخلہ امیت شاہ نے راجستھان کے شہر الور میں کئی ترقیاتی پروجیکٹوں کا سنگ بنیاد رکھا اور افتتاح کیا۔
0: آخر میں خاص خبریں ایک بار پھر۔ لداخ اور جموں کشمیر کے شناخت شدہ برفانی علاقوں میں 2027 کی مردم شماری کے لیے خود اندراج کا عمل آج سے شروع ہو رہا ہے۔ امتحان منعقد کرانے والی قومی ایجنسی این ٹی اے تین مضامین انگلش، کامرس اور سماجی علوم کے پرچوں میں غلطیوں کی شکایات کے بعد ان تینوں مضامین کے لیے یو جی سی نیٹ امتحانات دوبارہ منعقد کرائے گی۔ جھارکھنڈ میں احتجاج کرنے والے طلبہ آج رانچی میں ریاستی سرکار کے ساتھ بات چیت کا تازہ دور شروع کریں گے۔ محکمہ موسمیات نے اوڈیشہ گنگوتری مغربی بنگال میں انتہائی شدید بارش کے لیے ریڈ الرٹ جاری کیا ہے۔ جموں کشمیر میں قدیم بابا بدھ امرناتھ مندر کے لیے سالانہ شری بدھ امرناتھ یاترا آج سے شروع ہو گئی ہے اور بی ڈبلیو ایف بیڈمنٹن عالمی چیمپئن شپ آج نئی دلی میں شروع ہو رہی ہے۔ اس کے ساتھ ہی یہ خبرنامہ ختم ہوا۔
2: हम आकाशवाणी के वाराणसी केंद्र से बोल रहे हैं। श्रोताओं, अगला कार्यक्रम आप सुनेंगे एक छोटी सी अंतराल के बाद।
3: कम ब्याज पे लोन चाहिए, वो भी ऐप से। वाह, फंसा।
4: अनजान ऐप से बचें।
5: आरबीआई कहता है,
4: जानकार बनिए, सतर्क रहिए।
6: मेहमान आएंगे, हो सकता है इंडिया मैच जीतेगा, ये भी पॉसिबल है, क्योंकि अनुमान सही या गलत हो सकते हैं, लेकिन एचआईवी का अनुमान नहीं लगाया जा सकता है।
7: एचआईवी को लेकर अनुमान ना लगाएं, सेल्फ रिस्क असेसमेंट करें। सेल्फ रिस्क असेसमेंट के बाद अगर जरूरत हो तो पास के आईसीटीसी केंद्र पर एचआईवी टेस्ट कराएं। आई स्कैन, अनुमान छोड़िए, स्कैन कीजिए। अधिक जानकारी के लिए breakfreeindia.org पर लॉगिन करें या 1097 पर कॉल करें।
8: सारे जहां से अच्छा हिंदुस्तान हमारा।
9: हमारा हिंदुस्तान जहान में सबसे अच्छा है, क्योंकि यहां है अच्छे लोग, अच्छा सिस्टम और देशवासियों की सेवा व सुरक्षा के लिए यूपी 112 की अच्छी सेवाएं।
8: पुलिस, फायर ब्रिगेड, एम्बुलेंस, प्राकृतिक आपदा, साइबर क्राइम, महिला व बाल अपराध जैसी किसी भी आपातकालीन स्थिति में 112 पर कॉल करें।
10: यूपी 112 की ओर से स्वतंत्रता दिवस की हार्दिक शुभकामनाएं। प्रथम प्रतिक्रिया के लिए कॉल यूपी 112 नंबर 1 से अनेक।
11: अपने बिजनेस को बढ़ाने के लिए लीजिए आकाशवाणी का सहयोग और दीजिए उसे बुलंदियों के पंख।
12: आपका बिजनेस लोकल है या राष्ट्रीय, आकाशवाणी देती है उपभोक्ताओं तक पहुंचने का हर विकल्प।
11: और अब तो आप घर, दफ्तर या दुकान पर बैठे बैठे कर सकते हैं आकाशवाणी के किसी भी केंद्र के लिए विज्ञापनों की बुकिंग।
12: आकाशवाणी के विभिन्न चैनलों पर विज्ञापन देना सुलभ और सस्ता।
11: बुकिंग है तो संपर्क करें
13: 0542227658
14: 0542227658। आकाशवाणी वाराणसी से प्रत्येक सोमवार से शुक्रवार तक दिन में 12 बजे सुनिए NCERT द्वारा प्रायोजित कार्यक्रम।
2: हम आकाशवाणी के वाराणसी केंद्र से बोल रहे हैं। श्रोताओं, आप लीजिए सुनिए सदाबहार फिल्मी गीतों का कार्यक्रम मधुरिमा।